معزز سامعین، یاد رکھیں، دنیا میں یہ لوگوں نے تاریخ کو پڑھیں، قوموں کے حالات کو پڑھیں، جو قومیں جو لوگ اللہ تعالیٰ کی نافرمانی کرتے ہیں وہ اس کا نقصان اور اللہ تعالیٰ کا جب عذاب ان پر آتا ہے تو پھر صرف انہی پر نہیں آتا، ان کی اولادوں، ان کی نسلوں اور ان کے قرب و جوار میں جتنے بھی ہوتے ہیں سب اس نقصان اور اس عذاب کے اندر مبتلا ہو جاتے ہیں۔ لہٰذا دنیا میں بھی نقصان سے، قبر میں بھی نقصان سے، اور قیامت میں، آخرت میں نقصان سے اگر بچنا چاہیں تو ایک ہی راستہ ہے، شیطان کی دوستی، شیطان کے وسوسے اور شیطان کے بہکاوے سے اپنے آپ کو بچائیں، اور اللہ تعالی اور اس کے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کی تعلیم، تربیت اور جو شریعت کے احکامات، اسوہ حسنہ اور جو دین کی تعلیمات ہیں ان کو اپنایا جائے، یہی بہترین امت ہونے کا اعزاز، عزت ہے، اور اسی سے بہترین امت میں اللہ تعالیٰ نے ہمیں جو اپنے فضل سے شامل فرمایا، اس اعزاز کو، اس عزت کو ہم باقی رکھ سکتے ہیں۔ اللہ تعالیٰ نبی پاک صلی اللہ علیہ وآلہ وسلم کے وسیلے سے ہم تمام مومنوں کو، مسلمانوں کو حضور کی امت میں، حضور کی غلامی اور حضور کی اتباع میں زندگی گزارنے کی توفیق عطا فرمائے۔ معزز سامعین، جس نبی نے کیا ہم کلمہ پڑھتے ہیں، جس نبی کو ہم نے اپنا آقا تسلیم کیا ہے، جس پیارے نبی کی محبت میں، غلامی میں ہم آ چکے ہیں، اور اس نبی سے وابستگی اور محبت کا اظہار ہم کرتے ہیں، لیکن یاد رکھیں، صرف ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم اس دنیا میں لوگوں کو معجزات دکھانے کے لیے تشریف نہیں لائے تھے، مگر ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا اس دنیا میں آنے کا جو مقصد تھا وہ یہ تھا کہ بگڑی ہوئی انسانیت کو ہمیشہ کے لیے سدھارا جائے، زندگی بسر کرنے کے ایسے طریقے ان کو سکھائے جائیں کہ جن کو ہر زمانے اور ہر جگہ میں اپنایا جا سکے۔ اسی طریقے سے آج کے دور میں وہ ہمارے بھائی، وہ ہمارے بزرگ، وہ ہماری بہنیں جو نبی پاک صلی اللہ علیہ وآلہ وسلم سے محبت بھی کرتے ہیں، اللہ تعالیٰ اس میں مزید برکت عطا فرمائے، حضور کے معجزات، حضور کے کمالات، شانیں اور نعتیں بھی پڑھتے ہیں۔ میرے مسلمان بھائیوں، میری بہنوں، میرے عزیزوں، یہ تمام چیزیں قرآن اور حدیث کی تعلیمات صحابہ اکرام کے طریقے کے عین مطابق ہیں، ان کا کوئی بھی انکار نہیں کر سکتا، لیکن یہ حضور کی محفل، پیارے نبی کے معجزات، کمالات، شانیں یہ صرف منا کر پھر ہم بد کرداریوں، برے اعمال، شریعت کی خلاف ورزی، ان کاموں میں نہ لگ جائیں، بلکہ پھر اس پیارے نبی کی محبت میں، غلامی میں، شریعت کے جو احکامات ہیں
उन पर अमल करने की कोशिश भी करें। कितने हमारे भाइयों और बहनों ने मुझसे इस बारे में सवालात भी किए। मेरे मुसलमान भाइयों, मेरी बहनों, मेरे अजीज़ों, अगर कोई बंदा नबी पाक सल्लल्लाहु अलैहि वालिहि वसल्लम की नात शरीफ पढ़ता है, कोई हुजूर के मौजज़ात और कमालात बयान करता है, तो उसके बाद उसका अपना अमल दुरुस्त नहीं, शरीयत के मुताबिक ज़िंदगी नहीं, हुजूर की सुन्नत और उस्वाए हसना के मुताबिक उसकी शक्ल व सूरत और लिबास नहीं, तो इसका ये मकसद नहीं कि एक आदमी के बुरे आमाल की वजह से नबी ये पाक सल्लल्लाहु अलैहि वालिहि वसल्लम की नात शरीफ को छोड़ दिया जाए, या हुजूर की मौजज़ात और अजमत वाली जो शानें हैं उनको बयान करना छोड़ दिया जाए। देखो, जब मेरे और आपके प्यारे नबी सल्लल्लाहु अलैहि वालिहि वसल्लम मक्का शरीफ में ऐलान नबुव्वत फरमाते हैं, उस वक़्त काबा शरीफ में 360 बुत कुफार ने मुशरिकीन ने रखे हुए थे। जब हुजूर अलैहिस्सलाम काबा शरीफ में जाते तो वो बुत भी वहाँ पर मौजूद होते। उन बुतों की मौजूदगी में ऐसा नहीं था कि नबी ये करीम सल्लल्लाहु अलैहि वालिहि वसल्लम काबा शरीफ का जो मर्तबा और मकाम था उसका माज़ल्ला या सहाबा इकराम या मुसलमान इनकार कर देते। उनके दिलो दिमाग में यही था कि काबा की अजमत, काबा की शान ये अपनी जगह। कुफार ने, मुशरिकीन ने यहाँ पर जो बुत रखे हुए हैं ये मानते हैं गलत हैं, मगर अभी वक़्त नहीं, जब वक्त आएगा उस वक़्त इनको दूर कर दिया जाएगा और काबा शरीफ को ऐसी चीज़ों से पाक और साफ़ कर दिया जाएगा। तो ज़माने ने देखा, जब वक्त आया तो सहाबा इकराम और मुसलमानों ने नबी पाक सल्लल्लाहु अलैहि वालिहि वसल्लम की ग़ुलामी में काबा शरीफ की अजमतें उनके दिल में थीं, काबे का तवाफ़ भी करते थे। जब मदीना शरीफ में गए और खाना काबा को, मस्जिद हराम को अल्लाह ताला ने जब मुसलमानों का क़िबला बना दिया तो इसकी तरफ़ मुंह करके नमाज भी पढ़ने लगे। किसी ने ये नहीं सोचा कि वहाँ पर तो बुत भी रखे हुए हैं और हम बुतों की मौजूदगी में काबा शरीफ की तरफ क्यों मुंह करके नमाज पढ़ें। हर एक ने नमाज पढ़ी। काबे का अदब, काबे की इज़्ज़त और ताज़ीम हर एक के दिल में थी। जब अल्लाह ताला ने मुसलमानों को मौका दिया, शान अजमत अता फरमाई, मक्का फतह हुआ, तो उस वक़्त उन तमाम नजासतों को, उन तमाम बुतों को और उन तमाम चीज़ों को वहाँ से दूर कर दिया गया। तो इसी तरीक़े से अगर कोई ऐसी महाफ़िल जिसमें ऐसे लोग हों कि जो शरीयत के पाबंद नहीं, तो उनको इन चीज़ों से दूर रखना चाहिए और उन्हें मजबूर करना चाहिए कि वो शरीयत और इस्लाम की तालीमात पर अमल करें, न कि एक दो या दस लोगों की वजह से ऐसी बरकत वाली महाफ़िल को बुरा कहें और उनको ख़त्म करने की कोशिश करें। अल्लाह ताला अपने प्यारे नबी सल्लल्लाहु अलैहि वालिहि वसल्लम के तुफैल हम तमाम मुसलमानों को हर वो काम करने की तौफीक अता फरमाए जिसको नबी पाक सल्लल्लाहु अलैहि वालिहि वसल्लम ने पसंद फरमाया, उसका हुक्म दिया, और मुसलमान दुनिया में भी ऐसे काम करके सुरखरू हो सकते हैं,
قبر اور آخرت میں بھی اللہ تعالی ہمیں عمل کی توفیق عطا فرمائے۔